नमस्ते नमस्ते नमस्ते। संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा यो सुसन बालाको तर्फबाट र श्रोताहरू, संगीत सागर आइपुगेको छ आफ्नो निर्धारित समयमा, आइपुगेको छ आफ्नो तोकिएको समयमा, आइपुगेको छ आज पनि सदाजै भनौँ होइन, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र एउटा मिठो सुमधुर गीतबाट हामीले प्रवेश गरिसकेका छौँ आजको यो संगीत सागरमा। गायिका सुनिता लिम्बू प्रधानको आवाजमा रहेको गीत थियो श्रोताहरू। उहाँ भन्दै हुनुहुन्थ्यो, फुलमा खोजे तिमीलाई जुनमा पनि खोजे भनेर, र गीतकार अनुशीलले लेख्नु भएको शब्दहरू थिए भने संगीत यसमा राजु सिंहको रहेको थियो। हजुर श्रोताहरू, संगीत सागरको यी छालहरूमा, संगीत सागरको यी लहरहरूमा तपाईँहरू सबै सबै सबैलाई स्वागत गर्न चाहन्छु म। र

मिठा मिठा गीतहरू लिएर आएको छ आजको संगीत सागरले नेपाली गीतहरू भनौँ र आजको संगीत सागरको यी छलहरूमा आजको संगीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाउनेछौँ र एक घन्टासम्म भनौँ होइन र आउनु श्रोताहरू अब हामी अवेर नगरौँ आजको संगीत सागरलाई अगाडि बढाउँ र आजको संगीत सागरलाई अगाडि बढाउने क्रममा यहाँ गायक यश कुमारलाई मैले निम्त्याएँ उहाँ आइपुग्नु भएको छ आजको संगीत सागरको यी छलहरूमा आजको संगीत सागरको यी लहरहरूमा र उहाँ आफ्नो साथमा गायिका अनु चौधरीलाई लिएर आउनु भएको छ उहाँहरू भन्नुहुन्छ सुस्तरी सुस्तरी यो मन फसेछ नबोली नबोली माया बसेछ हजुर श्रोताहरू शब्द तथा संगीत यश कुमारको रहेको छ आउनुहोस् हामी स्वागत गरौँ उहाँहरू दुवैजनालाई

मिठो सुमधुर गीत सुन्यौ भर्खरै श्रोताहरू, सुस्तरी सुस्तरी यो मन फसेछ, नबोली नबोली माया बसेछ, यश कुमार र अनु चौधरीको आवाजमा। र श्रोताहरू, मिठा मिठा गीत संगीतमा तपाईँ हामी रमाउँदैछौ। आजको संगीत सागरको यी छालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा होइन त। र अब अर्को गीत मैले यहाँ प्रस्तुत गर्न लागे कर्णदासको आवाजमा रहेको छ। हजुर श्रोताहरू, कर्णदास अघि आइपुग्नु भएको छ, माया दुई दिनको यो जिन्दगी भनेर उहाँ भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा गायक कर्णदासलाई अब हामी स्वागत गरौँ।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई स्वागत गर्दै श्रोताहरू अर्को एउटा गीत प्रस्तुत गर्न लागेकी छु। मैले सिन्धु मल्लको आवाजमा उहाँको एल्बम कहाँबाट रहेको छ र गीतको बोल पनि त्यस्तै त्यस्तै छ। श्रोताहरू कहाँ हो कहाँ जीवनको किनारा, हजुर म सधैँ सधैँ भन्ने गर्छु सिन्धु मल्ल आज जीवनको किनारा खोज्दै आइपुग्नु भएको छ भनेर। आज पनि उहाँ आइपुग्नु भएको छ सङ्गीत सागरको छालहरूमा, सङ्गीत सागरको किनारामा आफ्नो जीवनको किनारालाई खोज्दै।

एक्सप्रेस गोर्खा रेडियो। यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत गर्दै श्रोताहरू एउटा गीत यहाँ मैले मेलिना रायज्यूलाई आग्रह गरेकी छु, एउटा गीत गाइदिनुहोस् भन्ने। उहाँ तयारी पनि हुनुहुन्छ। कहिले फुल बनी फक्रिएर फुलो भन्छ मन, कहिले फुल बनी फक्रिएर फुलो भन्छ मन, कहिले चरी बनी भुरुरु उडु भन्छ मन। हजुर श्रोताहरू, उहाँ मनको कुरा गर्दै हुनुहुन्छ, मनको उथल पुथल ताको कुराहरू गर्दै हुनुहुन्छ श्रोताहरू। मेलिना राई, हजुर गायिका मेलिना राईलाई हामी स्वागत गरौँ। गीतकार अनुराग अधिकारीले लेख्नुभएको शब्दहरू छन् भने सङ्गीत यसमा जय कुमार परियारले दिनुभएको छ। हजुर स्वागत गरौँ गायिका मेलिना राईलाई।

कहिले फूल बनी फक्रिएर फुलु भन्छ मन, कहिले चरी बनी भुरुरु उडु भन्छ मन भन्दै हुनुहुन्थ्यो मेलिना रायजी। अब यहाँ राज सागर भन्नुहुन्छ, निदाएको थिए रातमा जगाएर गयो। स्वागत गरौं राज सागरजीलाई। खेम रिजालले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा गायक स्वयंको रहेको छ। निदाएको थिए रातमा जगाएर गयो। हजुर श्रोताहरू सुनौ यो गीत।

0: गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
1: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।

संगीत सागरमा श्रोताहरू यहाँहरू सबै सबैलाई म स्वागत गर्न चाहन्छु र यहाँहरू सबै सबैलाई स्वागत पनि गर्दै एउटा गीत पनि प्रस्तुत गर्न लागे। चर्चित गायिका निशा देसाईले गाउनुभएको गीत रहेको छ आफ्नै मुहार नौलो देख्छु सिसा सिसामा भनेर उहाँ भन्दै हुनुहुन्छ। आनन्द अधिकारीले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा शिखर सन्तोषको रहेको छ।